0: आकाशवाणी का लखनऊ केंद्र है। पेश खिदमत है उर्दू कार्यक्रम।
1: आज की उर्दू बज्म लेकर मैं आपका मेजबान सैयद मोहम्मद उमैर आपकी खिदमत में हाजिर हूँ। आदाब, कबूल फरमाएं। सामीन, मौजूदा दौर में जहाँ साइंसी तरक्की, जदीद टेक्नोलॉजी और मसरूफ तर्ज जिंदगी ने इंसानी जिंदगी को यकसर बदल दिया है, वहीं वालिदैन की जिम्मेदारियां भी पहले के मुकाबले में कहीं ज्यादा बढ़ गई हैं। सामीन, आज का बच्चा सिर्फ घर और स्कूल तक महदूद नहीं, बल्कि मोबाइल, इंटरनेट और सोशल मीडिया के वसी असरात के दरमियान परवान चढ़ रहा है। ऐसे हालात में वालिदैन पर यह जिम्मेदारी आयद होती है कि वो अपनी औलाद की न सिर्फ बेहतरीन तालीम और तरबियत करें, बल्कि उनकी अखलाकी, दीनी और समाजी रहनुमाई का भी खास ख्याल रखें। दोस्तों, बिलाशुबा वालिदैन बच्चों की शख्सियत साजी में बुनियादी किरदार अदा करते हैं। मोहब्बत, शफकत, एतमाद और अच्छे अखलाक के जरिए वो बच्चों को एक जिम्मेदार शहरी बना सकते हैं। लिहाजा मौजूदा दौर में जहां नौजवान नस्ल मुख्तलिफ फिक्री और अखलाकी चैलेंजेस का सामना कर रही है, वहां वालिदैन के लिए जरूरी है कि वो अपने बच्चों के साथ दोस्ताना ताल्लुक कायम करें, उनकी जहनी कैफियत को समझें और सही और गलत में फर्क समझाएं। इन्हीं सब बातों के पेश नजर आज हमने एहतमाम किया है एक मुबाहसे का। मौजू है मौजूदा दौर में वालिदैन की जिम्मेदारियां। इस उन्वान पर गुफ्तगु करने के लिए आज की उर्दू बज्म में हमारे साथ तशरीफ फरमाएं जनाब मौलाना मोहम्मद खालिद बांदवी नदवी साहब, अरबी लेक्चरार, दारुलूम नदवतुल उलमा, लखनऊ। मोहतरमा डॉक्टर परवीन शुजात साहिबा, असिस्टेंट प्रोफेसर उर्दू, मुमताज पीजी कॉलेज, लखनऊ। और नाचीज सैयद मोहम्मद उमैर। हम सबसे पहले अपने दोनों खसूसी मेहमान का आज के उर्दू प्रोग्राम में खैर मकदम करते हैं, इस्तकबाल करते हैं। और अब बगैर किसी तमहीद ताखीर मोहम्मद खालिद साहब से सवाल है। मौआ साहब, पेश करदा मौजू के मद्देनजर मौजूदा दौर में वालिदैन की क्या क्या जिम्मेदारियां हैं, उन जिम्मेदारियों में क्या किसी तरह की तब्दीली आ रही है या नहीं आ रही है, आप हमारे सामीन के सामने मुख्तसरन इसकी वजाहत फरमाएं।
2: मौजूदा दौर में वालिदैन की जिम्मेदारियां पहले के ज़माने से काफ़ी हद तक बढ़ गई हैं। पहले मसाइल चैलेंजेस वैसे नहीं थे जो आज तेज़ रफ्तार तरक्की याफ्ता दुनिया ने पैदा कर दिए हैं। आज वालिदैन को बच्चों की तरबियत में ख़ास तौर से ये चीज़ें भी शामिल हो गई हैं कि नफ्सियाती एतबार से उनका हौसला बढ़ाया जाए। डिजिटल हिफाजत भी आज की जिम्मेदारी वालिदैन की बन गई है और इसके अलावा भी दीगर तब्दीलियाँ जो हमारी तहजीबी तरक्की का नतीजा हैं, और उनमें बेशुमार बहुत सी ऐसी चीज़ें शामिल हैं जो तरबियत के नुक्ते नज़र से काबिल तवज्जो हैं, हमें उस जानिब तवज्जो देने की ज़रूरत है। यकीनन तब्दीलियाँ हमगीर हैं, तहजीबी भी हैं और सकाफती भी हैं, तालीमी भी हैं, फिक्री भी हैं, मजहबी भी हैं। ये तब्दीलियाँ पहले इस पैमाने पर मौजूद नहीं थीं और हमें उसकी ज़रूरत है।
1: बहुत अच्छा कह रहे हैं आप कि मौजूदा दौर में वालिदैन की जिम्मेदारियों में बच्चों की तालीम, तरबियत, अखलाकी रहनुमाई और मजहबी नशो नुमा शामिल हैं। जदीद दौर में टेक्नोलॉजी के बढ़ते असरात के बाइस वालिदैन की जिम्मेदारियां पहले से कहीं ज्यादा हो जाती हैं, इसलिए वालिदैन को इस तरफ खास तौर से तवज्जो देनी चाहिए। अभी मौआ साहब ने डिजिटल का तज़किरा किया तो एक सवाल हमारे साथ इस वक्त मौजूद है मोहतरमा डॉक्टर परवीन शुजात साहिबा। हम परवीन साहिबा से एक सवाल करेंगे। यहाँ पर आज के डिजिटल दौर में बच्चों की अखलाकी और तालीमी तरबियत के लिए वालिदैन का किरदार कितना अहम है, इस पर आप क्या कहती हैं?
3: जी उमैर साहब, बहुत अच्छा सवाल किया आपने कि डिजिटल दौर में वालिदैन का किरदार बहुत अहम हो गया है क्योंकि टेक्नोलॉजी बदल गई है। अभी जैसे मौलाना साहब ने बताया कि पहले का दौर और था और अब का दौर और है। घर के माहौल बदल गए हैं और बच्चों के तालीम के सिलसिले में भी, स्कूल में भी और जगहों पर भी काफी तब्दीलियां आ गई हैं पहले के मुकाबले में। तो ये वक्त ऐसा है जब वालिदैन का किरदार उनकी तरबियत के लिए बहुत अहमियत रखता है और बचपन से ही अखलाकियात के उसूल में जैसे है कि कि सुबह जल्दी सो के उठना, उठते के साथ ही घर के सभी बुजुर्गों को और बड़ों को सलाम करना, खाने के वक्त पहले जब तक घर के बड़े ना शुरू करें खुद नहीं शुरू करना। और ये आजकल के दौर में एक ये चीज बहुत हो गई है बच्चों में जो ये मैनर्स की कमी है कि बड़ों से बात करेंगे, ख्वाह वो घर के बड़े हों चाहे बाहर के कोई भी हो, अगर जो बड़ा है हमारा वो बड़ा है, हमसे बड़ा है, हम कभी भी उनसे बैठ के ना मुखातिब हों, जब भी बात करें उनसे खड़े होके बात करें। तो ये तमाम चीजें हैं, किसी के घर में बगैर नॉक किए ना दाखिल हों, किसी घर में ही किसी के कमरे में खटखटाए बगैर ना दाखिल हों, ये सब बच्चे बचपन से सीखते हैं और ये सब इखलाकियात के उसूल हैं। इसके लिए हमें ये भी चाहिए कि वालदैन खुद भी अपना किरदार उसी तरह रखें, क्योंकि वालदैन बच्चों के लिए आइडियल होते हैं, वो जो कुछ करेंगे बच्चे उसी पर अमल करेंगे। तो खाली उनको तालीम देना, उनको दर्ज देना कि आप ऐसा करो ये सही नहीं है, खुद भी वैसे ही करें अपने बुजुर्गों से, अपने बड़ों से, वो भी खड़े होकर मुखातिब हों। डिजिटल दौर में वालदैन के लिए ये बहुत जरूरी है कि वो बच्चों का स्क्रीन टाइम पर ध्यान दें, स्क्रीन टाइम उनका कितना है, कितना टाइम वो स्क्रीन पर गुजारते हैं।
1: जी, तो बहुत अच्छा आपने कहा कि आज के डिजिटल दौर में वालिदैन का किरदार इंतहाई अहम है, क्योंकि वही बच्चों को सही और गलत के इस्तेमाल का शोर दे सकते हैं और उनकी अखलाकी तरबियत बेहतर अंदाज में कर सकते हैं, जैसा कि आपने अपने अल्फाजों में जाहिर किया। यहाँ पर आपने अभी डिजिटल का तस्करा ही किया था, तो डिजिटल में बहुत सारी चीजें हैं, मोबाइल्स है, इंटरनेट है। तो सवाल यहाँ पर मोहन साहब से करेंगे कि मोबाइल फोन्स, इंटरनेट, सोशल मीडिया के बढ़ते असरात के पेश नजर वालिदैन को किन किन बातों का खास तौर से ख्याल रखना चाहिए, इस पर आप क्या कहते हैं?
2: अभी इन्होंने तस्करा किया, बहुत अच्छी बात कही कि बच्चे हमारे आमतौर से अपने बड़ों से देख करके सीखते हैं, और उलमाए नफ्सियात ये कहते हैं कि तकरीबन 10 साल की मुद्दत बच्चों की वो होती है जिसमें वो बहुत तेजी के साथ लोगों के रवैये को, उनके बर्ताव को, उनके रहन सहन के अंदाज को, उनके अखलाक को, उनकी फिक्र को वो अख्ज करते हैं, सीखते हैं, और ये कुव्वत उनमें बहुत तेजी के साथ होती है। तो इस एतबार से वालिदैन दरहकीकत बच्चों के आइडियल होते हैं, नमूना होते हैं। वो जिस अंदाज में देखेंगे उसी अंदाज में दरहकीकत वो अपनी जिंदगी में लेकर के आएंगे। तो वालिदैन की जिम्मेदारी सबसे पहले तो ये हो जाती है कि वो इन बरकी जो तरक्कियां हुई हैं उनसे पहले खुद अपने आप को जिस हद तक महफूज रख सकते हो खुद रहकर अपना अमली नमूना पेश करें, पहली बात तो ये है। और इन चीजों को बदरजे मजबूरी ही इस्तेमाल करें। पूरे तौर पर पाबंदी तो मैं समझता हूँ कि नहीं लगाई जा सकती है, इसलिए कि जिंदगी की बहुत सी जरूरियात उसी से वाबस्ता है और हमारा माशी निजाम खासतौर से उसी पर मुनहसर हो गया है आज के दौर में। लेकिन ये जरूरी है कि हम जरूरत से ज्यादा इन चीजों के इस्तेमाल से पहले अपने आप को रोकें और बच्चों पर जहां तक हो सके पाबंदी आयद करें। जरूरत के तहत उनको मोबाइल वगैरह की इजाजत दी जा सकती है, लेकिन उस पर भी हमारी निगरानी रहे। वो किन प्रोग्राम को देख रहे हैं, क्या चीजें देखना पसंद करते हैं। मुकम्मल पाबंदी आयद करने की सूरत में रद्द अमल की नफ्सियात जन्म लेती हैं जो बसाओकात बड़ी मुजिर होती हैं, बगावत की कैफियत एक पैदा हो जाती है, वो मुनासिब नहीं है। अलबत्ता प्यार से और अपने किरदार से जहां तक हो सके हम उनकी हिफाजत करने की कोशिश करें, इसलिए कि ये बरकी तूफान है, एक सैलाब है जिसमें हमारी अखलाकियात, हमारी अपनी तहजीब, हमारे अपने कल्चर, ये तमाम चीजें बहाए लिए चला जा रहा है। फहाशी का दौर दौरा है, और अगर सही बात कही जाए तो ये कहा जा सकता है कि हमारे अंदर से इंसानियत की जो खूबियां हैं उसे निकालने में ये चीजें बहुत मुजिर असरात पैदा कर रही हैं। इसलिए बहुत ही एतदाल के साथ, तवाजुन के साथ, और इस तौर पर कि बगावत न पैदा हो, रद्द अमल न पैदा हो, नफसियाती दबाव का शिकार न हो बच्चे, हमें उस इस्तेमाल की इजाजत बहुत महदूद पैमाने पर देनी चाहिए।
1: बहुत अच्छा कहा आपने कि वालिदैन को चाहिए कि बच्चों के मोबाइल और इंटरनेट के इस्तेमाल पर गहरी नजर रखें और उनका वक्त मुतय्यन करें कि कितना वक्त वो मोबाइल के लिए खास कर रहे हैं, और उन्हें मुस्बत मवाद की तरफ लेकर जाएं और उसी की तरफ रागिब करें कि वो अच्छी चीज देखें ताकि वो एक अच्छा किरदार पेश कर सके। बहुत अच्छी चीज आपने बताई यहाँ पर, क्योंकि जिंदगी बहुत ज्यादा मसरूफ है। एक सवाल आपसे मसरूफियत का करेंगे, क्या मौजूदा मसरूफ तर्ज जिंदगी वालिदैन और औलाद के दरमियान फासला पैदा कर रही है, इस पर आप रोशनी डालिए।
3: मेहर साहब, ये तो बहुत अहम सवाल है, बहुत अच्छा सवाल है। اور آج کے دور سے ہی تعلق رکھتا ہے. دیکھیے والدین کی جو زندگی ہے مصروف ترین ہو گئی ہے اور بچوں پہ وہ توجہ نہیں دے پا رہے ہیں. اس میں کسی حد تک والدین کی مجبوری بھی شامل ہے کیونکہ آج کل کا یہ تعلیم اور دوسری ضروریات زندگی اتنی مہنگی ہو گئی ہیں کہ ماں اور باپ دونوں کا ہی کام کر جانا ہوتا ہے. لیکن اس کو اس طرح سے ایڈجسٹ کر سکتے ہیں کہ بچوں پہ توجہ دیں. اگر کام پہ گئے تو ابھی وہ درمیان میں بچے جب اسکول سے واپس آ جائیں تو ان کو فون کر کے ان کی خیریت لیتے رہیں. کبھی والد فون کر لیں, کبھی والدہ فون کر لیں کہ اسکول کا ٹائم آج کیسا رہا, تم نے کچھ کھایا کہ نہیں کھایا اور کیا کر رہے ہو ابھی. کیونکہ والدین کی غیر موجودگی میں یا تو بچے اکیلے رہتے ہیں اور یا پھر نوکر کے سہارے رہتے ہیں. اب ایک نوکر کے ساتھ رہ کے تو نوکر ان کی کس طرح سے تربیت کرے گا, یہ بات بھی قابل غور ہے. دوسری بات کہ ان کو فزیکل ایکٹیویٹیز میں زیادہ لگائیں, فزیکل ایکٹیویٹیز, کھیل کود, اس میں دھیان رکھیں. ان کے کھانے پینے کا دھیان رکھیں کیونکہ آج کل جنک فوڈ کا بھی بہت رواج ہو گیا اور اسی وجہ سے بیماریاں بھی پھیل رہی ہیں. اس کی وجہ بھی یہی ہے کہ دونوں گھر میں نہیں ہیں, کام پہ ہوتے ہیں, بچے اپنی مرضی سے کچھ بھی منگا لیا کھا لیا تو اس سے ان کی صحت بھی خراب ہو رہی ہے. تو اس کے لیے توجہ دینے کی ضرورت ہے, بچوں کے دوست بن کے رہیں.
1: بہت اچھا کہا آپ نے کہ موجودہ مصروف طرز زندگی کی وجہ سے والدین اور اولاد کے درمیان فاصلے ضرور پیدا ہوئے ہیں اور ہو بھی رہے ہیں, کیونکہ ایک دوسرے کو وقت کم ملتا ہے. اس لیے والدین کو بچوں کے ساتھ معیاری وقت گزارنا وقت کا اہم ترین تقاضا ہے. اس لیے والدین اپنے بچوں کے لیے کچھ نہ کچھ وقت خاص طور سے نکالیں. یہاں پر ایک اور سوال مولانا صاحب سے کریں گے, بچوں کی مذہبی, اخلاقی اور سماجی تربیت میں والدین اور تعلیمی اداروں کے کردار کو آپ کس طرح یا کس نظریے سے دیکھتے ہیں, اس کی وضاحت فرمائیں.
2: والدین اور تعلیمی ادارے دونوں درحقیقت بچوں کی ذہنی اخلاقی تربیت میں بڑے معاون ثابت ہوتے ہیں, لیکن اگر ہم دونوں کے فرقوں کو سمجھنا چاہیں تو سچی بات یہ ہے کہ والدین کا کردار بنیادی ہوتا ہے
1: جی,
2: اور تعلیمی مراکز کا کردار وہ ثانوی ہے, دوسرے نمبر پر ہے. اس لیے کہ بچہ درحقیقت اپنی زندگی کا ایک بڑا حصہ, وہ حصہ جو عموماً لاشعور کا حصہ سمجھا جاتا ہے, وہ حصہ بھی والدین کے ساتھ گزارتا ہے اور اس کے اثرات زیادہ گہرے مرتب ہوتے ہیں. اسی لیے ہم یہ دیکھتے ہیں کہ بچہ جو سب سے پہلے زبان سیکھتا ہے وہ اس کا انتساب ماں کی جانب کیا جاتا ہے اور کہا جاتا ہے کہ مادری زبان.
1: بالکل.
2: اور زبان ایسی مضبوط ہوتی ہے جو بغیر کسی قواعد کے, بغیر کسی اصول اور ضابطے کے وہ سیکھتا ہے, اور اس کے گہرے اثرات ایسے ہوتے ہیں کہ اگر اسے وہ ماحول نہ بھی ملے سالہا سال تک تو بھی وہ زبان بھولتا نہیں ہے. تو والدین اور خصوصاً والدہ, اس کا کردار بچے کی ذہنی اخلاقی تربیت میں بنیادی حیثیت کا حامل ہے. دوسرے نمبر پر اس کے باپ کا اپنا علمی مقام, اخلاقی مقام اور اس کے رویے کا انداز, وہ در حقیقت بچے کے ذہن و دماغ پر بڑے اچھے اثرات مرتب کرتا ہے. ہاں, مدارس, کالجز, اسکولز, یہ بھی در حقیقت انہی بنیادوں کو غذا فراہم کرانے میں بڑے مددگار ثابت ہوتے ہیں, لیکن بنیادی نہیں ہیں. تربیت تہذیبی اور اخلاقی اور تعلیمی ان تمام چیزوں میں معاون ضرور ہیں, معاون ہیں, بہت سپورٹ کرتے ہیں, سپورٹیو بھی ہیں, لیکن والدین در حقیقت اگر اپنے بچے پر اچھی توجہ دیں اور اچھے انداز میں ان کی تربیت کریں, تعلیمی معیار ان کا بلند کرنے کی کوشش کریں اپنے عمل سے, اپنے کردار سے, تو بچہ وہاں سے جو چیزیں سیکھے گا تعلیمی مراکز اسے اور پروان چڑھائیں گے اور اس کا مستقبل روشن کریں گے یقیناً, لیکن وہ ثانوی ہے اور والدین کا کردار بنیادی ہے.
1: بالکل صحیح کہا آپ نے کہ بچوں کی مذہبی, اخلاقی اور سماجی تربیت میں والدین بنیادی کردار ادا کرتے ہیں, جبکہ تعلیمی ادارے اس تربیت کو مزید مضبوط سے مضبوط تر بنانے کی کوشش کرتے ہیں, لیکن دونوں ایک دوسرے کے لیے معاون ضرور ثابت ہوتے ہیں. بہت اچھی بات آپ نے کہی. یہاں ایک سوال ڈاکٹر صاحبہ سے کریں گے کہ آج کے وقت میں ہم اکثر دیکھتے ہیں کہ فیملیز جو ہیں, خاندان جو ہیں, چھوٹے ہو گئے ہیں, والدین دونوں کے دونوں ورکنگ ہیں, کام کرتے ہیں, تو ایسے حالات میں والدین کی کیا ذمہ داری ہونی چاہیے, اس کی وضاحت فرمائیں آپ.
3: دیکھیے مصروف طرز زندگی جیسا کہ ابھی ہم نے پہلے بھی بتایا ضرور ہے, لیکن اگر والدین چاہیں تو اس مصروفیت میں بھی بچوں کو وقت دے سکتے. ہر بچہ چاہتا ہے کہ وہ اسکول سے آئے اور گھر میں والدہ ملے خاص کر. دوسرے یہ بچے جو ہیں اپنی تہذیبی روایات سے دور ہوتے جا رہے ہیں, تو اپنے جو رشتے دار ہیں ان سے وہ دور ہوتے جا رہے ہیں, ان کو پتہ ہی نہیں ہوتا ہے کہ جب کبھی کسی موقع پہ ملاقات ہو تو ان کا تعارف کرانا پڑتا ہے کہ یہ تمہارے چچا ہیں، یہ ماموں ہیں، یہ خالہ ہیں. تو اس کو ہم اس طرح ایڈجسٹ کر سکتے ہیں کہ جب بھی چھٹی کا وقت ہو تو ان بچوں کو اپنے رشتہ داروں سے ملوانے لے جائیں، اور کبھی ان رشتہ داروں کو اپنے گھر بھی بلوائیں، ایک گیٹ ٹوگیدر ہوگا، بچے ایک دوسرے سے واقف ہوں گے، تو اس طرح اپنی تہذیب سے اور رشتوں سے جڑے رہیں گے. آج کل کے رشتے میں بہت فاصلے ہوتے جا رہے ہیں.
1: بہت اچھا کہا آپ نے کہ چھوٹے خاندان اور والدین کے ورکنگ ہونے کی وجہ سے بچوں کو وقت اور توجہ کی کمی ضرور محسوس کی جا سکتی ہے. اس لیے والدین کو چاہیے کہ مصروفیات کے باوجود بچوں کے ساتھ وقت گزاریں اور ان کی ضروریات کا خاص خیال رکھیں، اور ان کے ساتھ میں کہیں نہ کہیں جا کر رشتہ داروں کے پاس جا کر کچھ وقت ضرور دیں تاکہ بچے آپس میں ایک کنیکٹیویٹی بنائیں، آپس میں ایک تعلق قائم کریں. ایک سوال یہاں پر مولانا صاحب سے کریں گے کہ مولانا صاحب، عام طور پر یہ دیکھا جا رہا ہے کہ والدین جو اپنے وقت میں کچھ کرنا چاہتے تھے لیکن اتفاق سے ایسا ہوا کہ وہ کچھ نہیں کر پائے، ڈاکٹر بننا چاہتے تھے یا انجینئر بننا چاہتے تھے یا اسی طرح وکیل بننا چاہتے تھے لیکن کچھ مجبوریاں ایسی آئیں کہ وہ بن نہ سکے یا وہاں تک پہنچ نہ سکے، اب بعد میں وہ یہ چاہتے ہیں کہ ہم اپنے بچوں سے توقعات رکھ لیں، بچے ہمارے وہ بن جائیں جو ہم بننا چاہتے تھے، جبکہ ہم دیکھتے ہیں کہ سب کی صلاحیتیں الگ الگ ہیں. تو ایسے میں کیا والدین یہ ڈیسیزن صحیح لیتے ہیں یا نہیں لیتے، اس پر آپ کیا کہتے ہیں؟
2: عمر صاحب، بڑا اچھا سوال ہے آپ کا اور بہت اہم ترین ہے آج کے زمانے میں. عام طور سے ہم اپنی کچھ خاص تمنائیں رکھتے ہیں، آرزوئیں رکھتے ہیں، اور اپنے کچھ ہدف ہیں جن ہدف تک پہنچنے کی ہم اپنی زندگی میں کوشش کرتے ہیں، لیکن حالات سازگار نہیں ہوتے، اسباب مہیا نہیں ہوتے ہیں تو ہم وہاں تک پہنچ نہیں سکتے. اور ہماری کوشش عام طور سے ہوتی ہے اور یہ شوق بھی ہوتا ہے کہ ہمارا بچہ ہمارے اس شوق کو پورا کرنے میں، کہ ہمارے خواب کو شرمندہ تعبیر کرنے میں وہ بنیادی کردار ادا کرے. لیکن اصول تربیت کے اعتبار سے یہ مناسب رویہ نہیں ہے. آپ نے جیسا کہ تذکرہ کیا کہ سب کی صلاحیتیں الگ ہیں، اللہ رب العزت نے انسان کو بنایا ہی ایسا ہے کہ سب کو الگ الگ صلاحیتوں، استعداد کا حامل بنایا ہے اس پیدا کرنے والے نے. تو ہمیں دیکھنا چاہیے کہ بچہ جب چھوٹا ہے اور جس حد تک ابھی اس کی صلاحیتیں واضح نہیں ہو رہی ہیں، تب تک تو ٹھیک ہے، ہم اس کو ایک خاص نہج پر لے کر کے چلتے ہیں، اور اس میں بنیادی اس بات کا خیال رکھنا چاہیے کہ وہ ایک اچھا انسان بنے. مادیت کے اس دور میں عام طور سے ہم، جیسے کہ ابھی محترمہ تذکرہ کر رہی تھی، کہ ہم توازن پیدا کرنے کی کوشش کریں، اس لیے کہ والدین کی زندگی مصروف ہے. مصروفیت کی بنیادی وجہ یہ ہے کہ ہمارے پیش نظر یہ ہے کہ پیسہ زیادہ آ جائے، ہم مادی اعتبار سے ایک کامیاب انسان کہلائیں، خود بھی یہ پسند کرتے ہیں. اسی وجہ سے بچوں کو نگلیکٹ کر دیتے ہیں، نظر انداز کر دیتے ہیں. تو اس میں بھی بنیادی چیز یہی ہوتی ہے کہ ہمارے پیش نظر مادیت ہے، بچوں کی تربیت ثانوی چیز ہو جاتی ہے. تو ضروری یہ ہے کہ ہم ایک اچھا انسان، ایک اچھا شہری جس کے اندر اخلاقیت ہو، انسانیت ہو، ہمدردی ہو، محبت ہو، ان چیزوں سے پیدا کردہ ایک اچھا شہری بنانے کی بچوں کو کوشش کریں، بنیادی مقصد یہ ہے. اس کے بعد جو ثانوی مقاصد ہیں، تعلیمی میدان کے مختلف فیلڈز ہیں اور مختلف میدان ہیں، انجینئر ہے، ڈاکٹرز ہے، فلاں ہیں فلاں ہیں. ایک ڈاکٹر ہو، ایک اچھا شہری بھی ہو ضروری نہیں، ایک انجینئر ہو، ایک اچھا شہری بھی ہو یہ بھی ضروری نہیں. تو تعلیمی معیار میں وہ بہت اچھا ہو سکتا ہے لیکن انسانی اعتبار سے بھی وہ اچھا ہے، یہ ذرا سوچنے کی چیز ہے. تو مقاصد بھی دو طرح کے ہیں، ایک بنیادی، وہ اصلی یہ ہے کہ وہ ایک اچھا انسان ہو. تعلیم ثانوی درجے کی ہے تاکہ وہ کسی بھی فیلڈ میں جائے تو ایک بہترین ڈاکٹر، ایک اچھا، اور بہترین ڈاکٹر وہ ہوگا جو اچھا انسان ہوگا، ایک اچھا انجینئر وہ ہوگا جو ایک اچھا انسان ہوگا. ہم اسے وہ بنانے کی کوشش کریں تو انشاءاللہ میرے خیال سے تربیت بھی بچوں کی اچھی ہوگی اور وہ شہری جو اصول آداب ہیں، انسانی اقدار ہیں، اس کا حامل وہ بنے گا.
1: بالکل. تو بہت اچھا آپ نے کہا کہ والدین کو اپنی خواہشات بچوں پر مسلط نہیں کرنی چاہیے، کیونکہ ہر بچے کی صلاحیت اور دلچسپی مختلف ہوتی ہے. بچوں کو ان کی قابلیت کے مطابق آگے بڑھانے کا موقع فراہم کرنا چاہیے. ایک آخری سوال مختصرا ڈاکٹر صاحبہ سے کریں گے کہ آج کے پروگرام کے پیش نظر ہمارے سامعین کو

0: the Narendra Modi government has taken several initiatives in the last 12 years for the welfare of farmers and enhancing their income. One of the most significant steps has been the launch of the PM Kisan scheme, which is one of the largest welfare initiatives in the country. Under this Pradhan Mantri Kisan Samman Nidhi scheme, farmers receive 6,000 rupees annually directly into their bank accounts. More than 4,28,000 crore rupees has been transferred into the accounts of around 9 crore 50 lakh farmer families. The schemes like PM Matsya Sampada Yojana and National Livestock Mission were also launched to increase farmers' income through multiple sources. The efforts like PM Krishi Sichai Yojana and the Soil Health Card scheme have strengthened irrigation and soil productivity. Since 2014-15, nearly 26 crore soil health cards have been issued till March this year. The Fasal Bima Yojana has helped nearly 23 crore farmers with crop insurance claims worth 1,92,000 crore rupees. The Pradhan Mantri Kisan Mandhan Yojana is providing a monthly assured pension of 3,000 rupees to small and marginal farmers. Talking to Akashwani News, a beneficiary of Uttar Pradesh hailed the scheme, saying that it is beneficial for farmers as it will support their livelihood.
1: Pradhan Mantri Narendra Modi dwara chalai ja rahi Kisan Samman Nidhi Yojana ka mujhe bharpur labh mil raha hai. इससे मुझे काफी सहायता मिलती है. हम समय पर अपने खाद और बीज की खरीदारी कर लेते हैं.
0: द मिनिमम सपोर्ट प्राइस हैज बिकम अ लाइफलाइन फॉर फार्मर्स एज द गवर्नमेंट हैज फिक्स्ड द एमएसपी एट 1.5 टाइम्स द कॉस्ट ऑफ प्रोडक्शन. ड्यू टू द गवर्नमेंट पॉलिसी सपोर्ट द टोटल फूड ग्रेन प्रोडक्शन हैज इंक्रीज्ड फ्रॉम 265 मिलियन टन्स इन 2013-14 टू अराउंड 358 मिलियन टन्स इन 2024-25. इंडिया हैज ऑल्सो बिकम द वर्ल्ड्स लार्जेस्ट राइस प्रोड्यूसर सरपासिंग चाइना विद अ रिकॉर्ड प्रोडक्शन ऑफ ओवर 154 million tons. Today, the Indian farmer stands not just as a cultivator but as a key driver of national growth. With Dipendra, this is Anand Kumar for Akashwani News, Delhi.
2: The Supreme Court today refused to entertain a plea seeking that the NEET UG 2026 retest be conducted in computer-based test mode instead of the existing pen and paper format. A bench of Justices P.S. Narasimha and Arvind Kumar said the National Testing Agency is already facing multiple challenges after the cancellation of the examination. The court posted the matter for hearing on the 27th of next month. The Allahabad High Court has ruled that Lok Adalats and District Legal Services Authorities have no jurisdiction to grant divorce decrees, saying the power to dissolve a marriage rests exclusively with family courts. The Lucknow bench of the High Court said Lok Adalats are empowered only to facilitate amicable settlements and cannot exercise judicial powers reserved for competent courts. The last rites of veteran playback singer Suman Kalyanpur were performed with full state honours in Mumbai today. Ms. Kalyanpur passed away at her residence in Mumbai last night. She was 89. One of India's most celebrated singers, she was a prominent figure in Marathi Bhavgeet and Hindi film music. President Draupadi Murmu, Vice President C.P. Radhakrishnan, Prime Minister Narendra Modi and Lok Sabha Speaker Om Birla have expressed grief on the demise of the popular singer. Malaysia has become the latest country to impose age-based restrictions on social media use by children. Under the new rules enforced from today, children below 16 years of age are barred from owning social media accounts, with platforms required to implement age verification systems and child safety features. The measures are aimed at protecting children from harmful content, cyberbullying, and addictive online designs. Companies that fail to comply could face penalties of up to 10 million ringgit. So far, Australia, Indonesia and Malaysia have introduced restrictions on social media access for children, while Brazil has mandated stricter parental oversight and age verification measures. Several other countries, including France, Spain, Denmark, Greece, Austria, Germany, the United Kingdom, Norway and Turkey, are also considering similar safeguards for young social media users. The India Meteorological Department or IMD has issued an orange alert for thunder squall conditions over Rajasthan, Gujarat, West Madhya Pradesh, Odisha and coastal Andhra Pradesh till tomorrow. The weather agency has predicted heavy rainfall over interior Karnataka, Kerala, Mahe, Lakshadweep, Tamil Nadu, Puducherry and Karaikal tomorrow. Thunderstorms accompanied by lightning and gusty winds will be experienced in several parts of the country. The IMD has also predicted hot and humid weather conditions over Arunachal Pradesh, Assam, Meghalaya, coastal Andhra Pradesh, Nagaland, Manipur, Mizoram, Tripura, Odisha and sub-Himalayan West Bengal and Sikkim during the next 2 days. On to sports, 22 Indian rowers have been inducted into the Target Olympic Podium Scheme or TOPS Development Group ahead of the Asian Games to be held in Aichi, Nagoya, Japan later this year. Among those included are Paris Olympian Balraj Panwar, Asian Games silver medalist Arvind Singh and double medalist Jaswinder Singh. In a bilingual live phone-in program, Public Speak, tonight at 9:30 p.m., we will bring a discussion on staying safe during heat waves, precautions, preparedness and protection with Mr. D.R. Patnaik, Senior Scientist, IMD, and Dr. Rupali Malik, Department of Medicine, Safdarjung Hospital. Listeners can ask questions on the subject on telephone numbers 23717117 and 23314444, prefixing the Delhi STD code. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi and President of Myanmar U May Aw Lhaing hold talks in New Delhi, emphasize upon preventing misuse of their territory against each other's security interests. India-Oman Comprehensive Economic Partnership Agreement becomes effective, giving duty-free access to Indian exporters on 98% of Oman's tariff lines. India and Australia to enhance defense industrial collaboration in futuristic technology research. Malaysia joins countries banning social media use by children below 16. And orange alert for thunder squall issued for Rajasthan, Gujarat, West Madhya Pradesh, Odisha and coastal Andhra Pradesh till tomorrow. That is all in the news at 9. Good night.
3: आदाब, ये आकाशवाणी है। जमीर रजवी से खबरें सुनिए। सबसे पहले इस वक्त की सुर्खियां। वज़ीर-ए-आज़म नरेंद्र मोदी और म्यांमार के सदर मिन ऑंग ह्लाइंग ने नई दिल्ली में मुज़ाकरात किए। दोनों लीडरों ने एक दूसरे के सिक्योरिटी मफादात के खिलाफ अपनी सरजमीन के गलत इस्तेमाल की रोकथाम पर जोर दिया। भारत ओमान जामे इक्तिसादी शराकत दारी के माहदे पर अमल आवरी शुरू हो गई है। ओमान की टेरिफ लाइन के 98% पर भारतीय बरामदकारों को ड्यूटी फ्री रसाई मिल गई है। भारत और ऑस्ट्रेलिया मुस्तकबिल पर मबनी टेक्नोलॉजी तहकीक में दिफाई सनती शराकत दारी को फरोग देंगे। मलेशिया उन ममालिक में शामिल हो गया है जिन्होंने 16 साल से कम उम्र के बच्चों के लिए सोशल मीडिया इस्तेमाल को ममनू करार दिया है। और राजस्थान, गुजरात, मगरबी मध्य प्रदेश, ओडिशा और साहिली आंध्र प्रदेश में कल तक के लिए गरज चमक और तेज आंधी के सिलसिले में ऑरेंज अलर्ट जारी किया गया है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी और भारत के दौरे पर आए म्यांमार के सदर मिन ऑंग ह्लाइंग ने आज बाहमी उमूर के तमाम मामलात पर तफसीली मुज़ाकरात किए, जिनमें तिजारत और इक़्तिसादी ताल्लुकात, दिफा और सिक्योरिटी से मुतालिक मामलात, सरहदों का बंदोबस्त, तरक्की में तआवुन, सकाफती तबादले और इलाकाई सूरत हाल शामिल हैं। दोनों लीडरों के दरमियान मुज़ाकरात के बाद नई दिल्ली में मीडिया से बात करते हुए खारजा सेक्रेटरी विक्रम मिश्री ने बताया कि दोनों मुल्कों ने करीबी तआवुन को फरोग देने में दिलचस्पी का इजहार किया, बिलखसूस तिजारत और सरमायाकारी, तरक्याती तआवुन, सेहत, तालीम और तवानाई के शोबों में तआवुन को बढ़ाने में दिलचस्पी जाहिर की गई। खारजा सेक्रेटरी ने बताया कि वज़ीर आज़म ने म्यांमार की खुदमुख्तारी और इलाकाई सालमियत के तहत भारत की हिमायत की तौसीक की और दोनों मुल्कों ने ऐसी सरगर्मियों के लिए अपने इलाके के गलत इस्तेमाल की रोकथाम की अहमियत को उजागर किया जो दोनों के सिक्योरिटी मफादात के लिए नुकसानदेह हों। जनाब मिश्री ने कहा कि म्यांमार के सदर ने इस यकीन दहानी को दोहराया कि म्यांमार की सरजमीन को भारत के सिक्योरिटी मफादात के खिलाफ इस्तेमाल करने की इजाज़त नहीं दी जाएगी। जनाब मिश्री ने कहा कि म्यांमार एक अहम मुल्क है और एक ऐसा पड़ोसी है जिसके साथ भारत की सरहद 1643 किलोमीटर पर मुश्तमिल है। ये भारत की पड़ोसी को अव्वलियत देने एक्ट ईस्ट, नीज महासागर और भारत बहरुल काहिल पॉलिसियों में मरकजी हैसियत रखता है। भारत और म्यांमार के दरमियान बाहमी तिजारत तकरीबन $2 अरब पर मुश्तमिल है। सदर जमहूरियत द्रौपदी मुर्मू ने आज कहा कि भारत की पड़ोस पहले एक्ट ईस्ट और महासागर जैसी पॉलिसियों में म्यांमार अहम शराकतदार है। राष्ट्रपति भवन में म्यांमार के सदर मिन ऑंग ह्लाइंग का खैर मकदम करते हुए सदर मुर्मू ने कहा कि भारत और म्यांमार के सकाफती, तहजीबी और रूहानी ताल्लुकात सदियों पुराने हैं। भारत से म्यांमार के गहरे रिश्ते की निशानदही करते हुए सदर जमहूरिया ने कहा कि भारत और म्यांमार के दरमियान मुश्तरक सरहद होने की वजह से म्यांमार جنوب مشرقی ایشیا میں رسائی کا ذریعہ بھی ہے۔ کامرس اور صنعت کے مرکزی وزیر پیوش گوئل نے کہا ہے کہ بھارت عمان جامع اقتصادی شراکت داری معاہدہ CEPA جس پر 6 مہینے قبل دستخط کیے گئے تھے آج سے نافذ العمل ہو گیا ہے۔ نئی دلی میں میڈیا سے خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ CEPA صرف کوئی تجارتی معاہدہ نہیں ہے بلکہ یہ تہذیبی روایتوں پر اعتماد کا ایک بیانیہ ہے۔ جناب گوئل نے کہا کہ یہ جامع معاہدہ عمان کے ساتھ بھارت کے تعلقات کو نئی رفتار عطا کرے گا۔ مرکزی وزیر نے مطلع کیا کہ پہلے ہی دن بھارت کو عمان کے ٹیرف خطوط کے 98% تک ڈیوٹی فری رسائی حاصل ہو جائے گی اور یہ عمان کے لیے بھارت کی 99% برآمدات کا احاطہ کرتے ہیں۔ وزیر موصف نے اطلاع دی کہ مختلف ساز و سامان پر مشتمل کئی کھیپ ممبئی، کولکاتہ اور چنئی سے آج پانی کے جہاز سے روانہ ہو رہی ہیں جو کہ اس معاہدے پر عمل آوری کی علامت ہے۔ CEPA کے تحت کئی اہم حصول یابیوں کو اجاگر کرتے ہوئے انہوں نے کہا کہ USFDA، یورپین میڈیسن ایجنسی یا UK MHRA سے منظور شدہ بھارت کی جینرک دواؤں کو اب 90 دن کے اندر عمان میں مارکیٹ آتھورائزیشن مل جائے گی۔ جناب گوئل نے اس بات کا بھی ذکر کیا کہ بھارت عمان معاہدہ بھارت کے 9 آزاد تجارتی معاہدوں کا حصہ ہے جو 38 ممالک کا احاطہ کرتا ہے اور جسے پچھلے 3.5 سال میں قطعی شکل دی گئی ہے۔ حکومت نے ملک بھر میں پیٹرول اور ڈیزل کے خاطر خواہ اسٹاک کی دستیابی کی بات کو پھر دہرایا ہے۔ مغربی ایشیا کی موجودہ صورتحال کے بارے میں نئی دلی میں بین وزارتی بریفنگ سے خطاب کرتے ہوئے پیٹرولیم اور قدرتی گیس کی وزارت میں جوائنٹ سیکرٹری سجاتا شرما نے کہا کہ سبھی خوردہ آؤٹ لیٹس پر پیٹرول اور ڈیزل کی حسب معمول فراہمی برقرار رکھنے کے لیے سبھی تیل مارکیٹنگ کمپنیاں سرگرم طریقے سے پیٹرول اور ڈیزل کے ذخیرے کو پورا کر رہی ہیں۔ LPG سپلائی پر محترمہ شرما نے بتایا کہ گزشتہ 3 دن کے دوران 1.21 کروڑ سے زیادہ بکنگ ہوئی ہیں۔
4: ڈومیسٹک LPG گھریلو کوکنگ گیس کے سمبندھ میں پچھلے 3 دنوں میں 1.21 کروڑ بکنگز ریسیو ہوئی ہیں، اس کے اگینسٹ 1.22 کروڑ ڈیلیوریز کی گئی ہیں اور 95% ڈیلیوری اوتھینٹیکیشن کوڈ کے ساتھ کی گئی ہیں۔
3: ملک بھر میں ہوٹلوں، ریسٹورینٹس اور دیگر کاروباری اداروں کے استعمال میں آنے والے 19 کلو گرام کے کمرشل LPG سلینڈر کی قیمت بڑھا دی گئی ہے۔ البتہ گھروں میں استعمال ہونے والے رسوئی گیس کی قیمت میں کوئی کمی نہیں کی گئی ہے۔ کمرشل LPG سلینڈر کی قیمت میں دلی میں 42 روپے کا اضافہ ہوا ہے اور اب یہ سلینڈر 3,113.50 روپے کا ہو گیا ہے۔ وزیراعظم نریندر مودی کی دور اندیش قیادت میں پچھلے 12 سال کے دوران بھارت سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کے نظریے کے تحت قابل ذکر یکسر تبدیلی کے دور سے گزرا ہے۔ اس عرصے میں مودی حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں کی فلاح و بہبود اور انہیں بااختیار بنانے کے لیے کئی فلیگ شپ اقدامات کیے۔ آکاش وانی نیوز گزشتہ 12 سال کے دوران اہم شعبوں میں حکومت کی کوششوں پر خصوصی فیچر پیش کر رہا ہے۔ اس کے تحت آج کسانوں کی بہبود کے تئیں حکومت کے اقدامات پر روشنی ڈالی جائے گی۔ پیش ہے ایک رپورٹ۔
5: نریندر مودی حکومت نے گزشتہ 12 سال کے دوران کسانوں کی فلاح و بہبود اور ان کی آمدنی میں اضافے کے لیے کئی اقدامات کیے ہیں۔ ان فیصلوں میں سب سے اہم فیصلہ PM کسان اسکیم کا آغاز ہے جو کہ ملک میں فلاح و بہبود کا سب سے بڑا قدم ہے۔ کسانوں کو پردھان منتری کسان سمان ندھی اسکیم کے تحت سالانہ 6,000 روپے سیدھے ان کے بینک کھاتوں میں فراہم کیے جاتے ہیں۔ اس کے تحت تقریباً 9.5 کروڑ کسان کنبوں کو 4,28,000 کروڑ روپے سے زیادہ کی رقم منتقل کی گئی ہے۔ آکاشوانی نیوز سے بات کرتے ہوئے اتر پردیش کے ایودھیا کے کسان دنیش کمار جیسوال نے بتایا کہ کسان سمان ندھی یوجنا کسانوں کے لیے بے حد فائدہ مند ثابت ہو رہی ہے۔
1: پردھان منتری نریندر مودی دوارا چلائی جا رہی کسان سمان ندھی یوجنا کا مجھے بھرپور لابھ مل رہا ہے۔ اس سے مجھے کافی سہایتا ملتی ہے۔ ہم سمے پر اپنے کھاد اور بیج کی خریداری کر لیتے ہیں۔
5: مختلف ذرائع کے ذریعے کسانوں کی آمدنی میں اضافے کے لیے PM متس سمپدا یوجنا اور مویشی پروری کے قومی مشن جیسی اسکیموں کا آغاز کیا گیا۔ PM کرشی سینچائی یوجنا اور سوائل ہیلتھ کارڈ اسکیم جیسی کوششوں نے سینچائی کو مستحکم کیا اور مٹی کی پیداواریت میں اضافہ کیا۔ آکاشوانی نیوز سے بات کرتے ہوئے اتر پردیش سے تعلق رکھنے والے استفادہ کنندہ نے اسکیم کی تعریف کرتے ہوئے اسے کسانوں کے لیے فائدہ مند بتایا کیونکہ یہ ان کے گزر بسر میں مدد کر رہی ہے۔
6: मानधन योजना चल रही है बहुत ही लाभदायक है। प्रधानमंत्री की तो जितनी भी योजनाएं रही हैं वो सारी बड़ी महत्वपूर्ण रही हैं, किसान के हित में रही हैं। और ये बुढ़ापे में जो 3,000 रुपए की इसके मिलेंगे, ये जो बहुत ही बढ़िया टाइम की जो एज के हिसाब से
5: फसलों की कम से कम इमदादी कीमत MSP किसानों के लिए लाइफलाइन बन गई है, क्योंकि हुकूमत ने पैदावारी लागत का 1.5 गुना MSP मुकर्रर की है। भारत चीन को पीछे छोड़ते हुए 154 मिलियन टन से ज्यादा चावल की रिकॉर्ड पैदावार के साथ चावल उगाने वाला दुनिया का सबसे बड़ा मुल्क बन गया है। नई दिल्ली से आनंद कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं असगर अली।
3: सुप्रीम कोर्ट ने आज उस अर्जदाश्त की समाअत से इनकार कर दिया जिसमें नीट UG 2026 के दोबारा होने वाले इम्तिहान को मौजूदा कागज कलम फॉर्मेट की बजाय कंप्यूटर पर मबनी जांच के तर्ज पर मुनाकिद करने की दरख्वास्त की गई थी। जस्टिस PC नरसिम्हा और जस्टिस अरविंद कुमार की एक बेंच ने कहा कि दोबारा होने वाले इम्तिहान को कंप्यूटर पर मबनी जांच CBT मोड में मुनाकिद करने का सवाल ही पैदा नहीं होता, क्योंकि नेशनल टेस्टिंग एजेंसी NTA इम्तिहान की मनसूखी के बाद पहले ही मुख्तलिफ चैलेंजों का सामना कर रही है। इलाहाबाद हाईकोर्ट का फैसला सामने आया है कि तलाक के सिलसिले में डिक्रीज जारी करना लोक अदालतों और जिला लीगल अथॉरिटीज के दायरे इख्तियार में नहीं आता। हाईकोर्ट ने मजीद कहा कि शादी को मनसूख करने का इख्तियार पूरी तरह से फैमिली कोर्ट्स के पास है। एक खातून की जानिब से उन्नाव की जिला लीगल सर्विस अथॉरिटी DLSA के साल 2018 के हुक्म को चैलेंज करने वाली अर्जदाश्त की समाअत के दौरान इलाहाबाद हाईकोर्ट की लखनऊ बेंच ने यह बात कही। अर्जीगुजार का इल्जाम था कि उसके शौहर ने सेटलमेंट रिकॉर्ड को DLSA के सामने तलाक डिक्री के तौर पर पेश किया और इसे दोबारा शादी करने की बुनियाद बनाया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत और ऑस्ट्रेलिया ने आज इलाकाई पार्टनरों के साथ ताउन को फरोग देने की अहमियत की तौसीक की है ताकि एक आजाद, खुले, पुरमन, मुस्तहकम और खुशहाल भारत बहरुल काहल को बरकरार रखने में मदद मिल सके। नई दिल्ली में दूसरे भारत ऑस्ट्रेलिया वुजराए दिफा मुजाकिरात के दौरान दोनों मुल्कों ने नेविगेशन और ओवर फ्लाइट की आजादी और खित्ते में बिला रुकावट तिजारत के लिए अपनी मजबूत हिमायत और बैनुल अक्वामी कानून के मुताबिक समंदर के दीगर कानूनी इस्तेमाल की अहमियत को उजागर किया। इस मीटिंग की मुश्तरका सदारत वजीर दिफा राजनाथ सिंह और ऑस्ट्रेलिया के नायब वजीर आजम और वजीर दिफा रिचर्ड मार्लिस ने की। एक बयान में वजारत दिफा ने बताया कि दोनों मुल्कों ने समंदरी सरहद की सिक्योरिटी के बाहमी ताउन में पेशरफ्त और समंदरी सरहद की सिक्योरिटी इश्तराक के मुश्तरक लाहे अमल को कतई शक्ल देने के मामलों पर तबादला ख्याल किया। वजरा ने ऐलान किया कि भारत और ऑस्ट्रेलिया दिफाई सनती शराकत दारी को मुस्तहकम करने के अगले कदम के तौर पर दिफाई आर्टिकल और दिफाई सर्विसेज की शिकों के मुतालिक एक मफाहमत नामे की तैयारी शुरू करेंगे। दोनों वजीर सेंसर टेक्नोलॉजी जैसे टेक्नोलॉजी के नए शोबों में मुस्तकबिल की दिफाई साइंस और टेक्नोलॉजी की तहकीक में ताउन को आगे बढ़ाने के ख्वाहिशमंद हैं। मगरबी बंगाल काबीना में 35 नए वजीरों की शमूलियत के साथ आज तौसी की गई। इस सिलसिले में कोलकाता में लोकभवन में आज हलफबरदारी की तकरीब मुनद हुई। गवर्नर RN रवि ने वजरा की काउंसिल में शामिल होने वाले नए अराकीन को ओहदे और राजदारी का हलफ दिलाया। वजीर आला शुभेंदु अधिकारी समेत दीगर सियासी लीडरों के साथ इस तकरीब में मौजूद थे। आज काबिनी वजरा के तौर पर हलफ लेने वाली शख्सियात में स्वप्नदास गुप्ता, अर्जुन सिंह, तपस रॉय, शंकर घोष और दीगर शामिल हैं। इस बीच तृणमूल कांग्रेस ने अपने दो कानून साजों संदीपान साहा और ऋतव्रता बनर्जी को पार्टी मुखालिफ सरगर्मियों, अहम मीटिंगों से गैर हाजिर रहने और पार्टी क्यादत के मुतालिक नुकताचीनी करने वाले अवामी बयान देने के सिलसिले में पार्टी से मुअत्तल कर दिया है। साल 2026 के मगरबी बंगाल असेंबली इंतखाबात में TMC की शिकस्त के बाद अंदरूनी खलफशार के दौरान यह फैसला सामने आया है। मलेशिया बच्चों के जरिए सोशल मीडिया के इस्तेमाल पर उम्र पर मबनी पाबंदियां आयद करने वाला नया मुल्क बन गया है। आज से नाफिज होने वाले नए जाब्तों के मुताबिक 16 साल से कम उम्र के बच्चों को सोशल मीडिया अकाउंट्स बनाने की इजाजत नहीं होगी और प्लेटफॉर्म्स को उम्र की तस्दीक से मुतालिक निजाम और बच्चों की तहफ्फुज़ की खसूसियात पर अमल करना होगा। इन इकदामात का मकसद बच्चों को नुकसान पहुंचाने वाले मशमूलात, साइबर बुलिंग और ऑनलाइन डिजाइन की लत लग जाने से महफूज रखना है। वो कंपनियां जो इस जाब्ते पर अमल आवरी नहीं करेंगी उन्हें 1 करोड़ रिंगिट तक के जुर्मानों का सामना करना पड़ सकता है। अब तक ऑस्ट्रेलिया, इंडोनेशिया और मलेशिया ने सोशल मीडिया तक बच्चों की रसाई पर पाबंदियों को मुतारिफ कराया है, जबकि ब्राजील ने والدین کی سخت ترین نگہداشت اور عمر کی تصدیق سے متعلق اقدامات پر عمل شروع کر دیا ہے۔ بھارت کی صنعتی پیداوار میں اپریل 2025 کے مقابلے اپریل 2026 میں 4.9% کی ترقی ہوئی ہے۔ یہ ترقی مینوفیکچرنگ سیکٹر میں عمدہ کارکردگی کی وجہ سے ہوئی۔ اعداد و شمار اور پروگرام پر عمل آوری کی وزارت نے بتایا کہ یہ اعداد و شمار صنعتی پیداوار کے نظر ثانی شدہ اشاریے IIP سیریز پر مبنی ہے، جس کا بنیادی سال 2022-23 ہے۔ اس میں کہا گیا ہے کہ اس ماہ کے دوران 6.2% ترقی ریکارڈ کی گئی۔ بھارتی محکمہ موسمیات نے کل تک راجستھان، گجرات، مغربی مدھیہ پردیش، اوڈیشا اور ساحلی آندھرا پردیش میں گرج چمک اور تیز آندھی کی صورتحال کے پیش نظر اورنج الرٹ جاری کیا ہے۔ موسمیات کی ایجنسی نے وسطی کرناٹک، کیرالا، ماہے، تمل ناڈو، لکشدیپ، پڈوچیری اور کرائیکل میں شدید بارش کی پیش گوئی کی ہے۔ محکمے نے ہریانہ، چندی گڑھ، دلی، اتراکھنڈ، مغربی اتر پردیش، چھتیس گڑھ اور سکم میں گرج چمک، بجلی گرنے اور تیز ہوائیں چلنے کی بھی پیش گوئی کی ہے۔ اور آخر میں خاص خاص خبریں ایک بار پھر۔ وزیراعظم نریندر مودی اور میانمار کے صدر مین آنگ لینگ نے نئی دلی میں مذاکرات کیے۔ دونوں لیڈروں نے ایک دوسرے کے سیکیورٹی کے خلاف اپنی سرزمین کے غلط استعمال کی روک تھام پر زور دیا۔ بھارت عمان جامع اقتصادی شراکت داری کے معاہدے پر عمل آوری شروع ہو گئی ہے۔ عمان کی ٹیریف لائن کے 98% پر بھارتی برآمد کاروں ڈیوٹی فری رسائی مل گئی ہے۔ بھارت اور آسٹریلیا موبائل پر مبنی ٹیکنالوجی تحقیق میں دفاعی صنعتی شراکت داری کو فروغ دیں گے۔ ملیشیا ان ممالک میں شامل ہو گیا ہے جنہوں نے 16 سال سے کم عمر کے بچوں کے لیے سوشل میڈیا کے استعمال کو ممنوع قرار دیا ہے۔ اور راجستھان، گجرات، مغربی مدھیہ پردیش، اوڈیشا اور ساحلی آندھرا پردیش میں کل تک کے لیے گرج چمک اور تیز آندھی کے سلسلے میں اورنج الرٹ جاری کیا گیا ہے۔ اس کے ساتھ ہی آکاشوانی سے خبروں کا یہ بلٹن ختم ہوا۔
7: میڈیم ویو 336.7 میٹر یعنی 891 کلو ہرٹز اور ایف ایم 102.9 میگا ہرٹز پر آکاشوانی کا یہ رامپور کیندر ہے۔ 9:30 ہوئے ہیں۔ اب پرستوت ہے کاریکرم سبرس۔ آج اس کاریکرم میں کلاکار ہیں شام موہن اور رچی گپتا۔ سب سے پہلے آئیے سنتے ہیں شام موہن کے سور میں یہ لوک گیت۔